0: ইমানপৰে জুবিন গাৰ্গৰ কণ্ঠৰ গীত দুটি শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गोटी केन्द्र हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। असमवासीको प्राणको कलाकार जुबिन गार्गको कायिक रूपमा गुमाउनको निम्ति आज एक वर्ष सम्पूर्ण भएको छ। तीनौ दशकको अधिक कालको असमिया सङ्गीत जगतको एक प्रकारको अप्रतिद्वन्दी कण्ठ कलाकार जुबिन गार्गले असमियाको साथसाथै बाङ्ला, हिन्दी र केही एउटा भारतीय भाषामा गीत गाएर श्रोतालाई मनमुग्ध गरेर जानुभएको छ। गीतिकार, सुरकार, अभिनेता, संगीत परिचालक र चलचित्र परिचालक, वाद्ययन्त्री, कवि र समाजकर्मीको रूपमा जुबिन गार्गले उहाँको जीवनकालमा प्राय जस्तो 40 भाषामा 38,000 भन्दा धेरै गीत वाणीबद्ध गरेर प्रत्येक जन्मको निम्ति संगीतको जादुले मोहित गरेर राख्नुभएको थियो। कलाकारको यस्तो एउटा कालजयी सृष्टिको बीच अन्यतम मायाविनी शीर्षक गीतलाई उहाँको अनुपस्थितिको पछि नै प्रार्थनाको रूपमा परिणत भएको छ। असमिया सङ्गीत जगतको वर्णिल युगको सूचना गर्नको निम्ति जुबिन गार्गको जन्म भएको थियो 1972 सनको 18 नोभेम्बरको मेघालयको तुरामा। 1952 सनमा अनामिकाको शीर्षक गीत श्रव्य सङ्कलनद्वारा सङ्गीतको यात्रा आरम्भ गर्नुभएको जुबिन गार्गले नवप्रजन्मको पुनः असमिया आधुनिक गीतको अनुरागी गर्नको निम्ति विशेष भूमिका ग्रहण गर्नुभएको थियो। बाङ्ला चलचित्र सुधु तुमीको निम्ति 2005 सनको उहाँको बङ्ग्य चलचित्र समालोचक संस्थाले दिनुभएको श्रेष्ठ सङ्गीत परिचालक बटा प्राप्त गर्नुभएको थियो। 2007 सनको हिन्दी सोबी ग्याङ्स्टर रियाली शीर्षक गीतको निम्ति उहाँलाई ग्लोबल इन्डियन फिल्म एवार्ड द स्टारडस्ट एवार्डको श्रेष्ठ कण्ठ कलाकारको रूपमा प्राप्त गर्नुभएको थियो। साथै इङ्ग्रजीको खासी चलचित्रको इकज अफ साइलेन्सको निम्ति उहाँलाई श्रेष्ठ सङ्गीत परिचालकको रूपमा रजत कमल बटा प्राप्त गर्नुभएको थियो। आधुनिक असमिया सङ्गीतको नयाँ मात्रा प्रदान गर्नुभएको 2014 सनको जुबिन गार्गले रेनिसा असमको बटा दिएको थियो। गीत लगायत कविताद्वारा पनि कलाकारको समाजमा विभिन्न वार्ता प्रेरण गर्नुभएको थियो। जनताको कलाकार जुबिन गार्गको स्मृतिमा उहाँको सृष्टि राज्य उद्यापनको अर्थमा राज्यभरि 3 दिनको कार्यसूची जुबिन दिवस पालन गरिएको छ। कलागुरु आर्टिस्ट फाउन्डेसन, जुबिन गार्ग न्यास लगायत विभिन्न सांस्कृतिक कार्यक्रम उद्योग र सांस्कृतिक सञ्चालकको सहयोगमा सोनापुरको जुबिन क्षेत्रमा अनुष्ठित यो दिवस कार्यसूची आज गुरु आसन प्रतिष्ठा, भागवत पाठ लगायत राति भावना प्रदर्शन गरिनेछ। अखिल असम छात्र संस्थाको प्रिय कलाकार प्रति श्रद्धा दिँदै राज्यभरि बत्ती बालेर शीर्षक विशेष कार्यसूची अनुष्ठित भएको छ। गुवाहाटीको लताखिल खेल प्राङ्गणमा अखिल असम महानगरको जिल्ला शास्त्र संस्था र अखिल गुवाहाटी छात्र संस्थाको

सहयोगमा बेलुकी 6 बजी केन्द्रीय रूपमा यो कार्यसूची अनुष्ठित हुनेछ। अखिल असम शास्त्र संस्थाको प्रत्येक जिल्लाको ठाउँमा छात्र छात्रा र स्थानीय कलाकार तथा राइसको समवेत कण्ठमा मायाविनी गीत परिवेषण गर्नलाई आह्वान जनाउनु भएको छ। यता कलाकारको प्रति श्रद्धा दिँदै बिजेपीले रक्तदान शिविर आयोजन गरेका छन् र राज्यको 29 बिजेपीको साङ्गठनिक जिल्लामा रक्तदान शिविर अनुष्ठित भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ व्यवस्थाद्वारा विंशतम रोजगार मेलामा विभिन्न सरकारी विभागको प्रतिष्ठान नियुक्ति प्राप्त गरेका 51,000 धेरै युवक युवतीलाई नियुक्ति पत्र वितरण गर्नुभएको छ। देशको 45 स्थानमा रोजगार मेला आयोजन भएको छ। नवनियुक्ति प्रार्थीहरूको कर विभाग, रेल विभाग, गृह विभाग र स्वास्थ्य र परिवार कल्याण, वित्त सेवा, प्रतिरक्षा लगायत केन्द्र सरकारले विभिन्न मन्त्रालय विभागमा योगदान गर्नेछन्। यसमा रोजगार मेलालाई समिति प्रक्रियाद्वारा देशको नियुक्ति प्राप्त गरेका संख्या 12,75,000 भएका छन्। यो रोजगार मेलामा सरकारले युवक युवतीहरूले विभिन्न सरकारी प्रतिष्ठान नियुक्ति प्रदानको सुविधा क्षेत्रमा विकास यात्रा युवा प्रजन्मको अंशग्रहणको निश्चित गर्ने प्रयास गरेका छन्। नगाउँ लोकसभा समष्टिको उपचुनावको निम्ति मनोनयन दाखिलको मुठ 25 प्रार्थीभित्र 7 मनोनयन पत्र नाकस भएको छ। मनोनयन नाकस भएका प्रार्थीहरूको भराएका छन् निर्दलीय शाह आलम, प्रवन कौशिक, बाबुल हक, खलिलुद्दिन, सामसुन आलम र सिकन्दर आदिले, जयप्रकाश जनता दल र पङ्कज मौर्य, प्रणव कौशिक अमानत धन जमा नगरेको निम्ति, बाँकीहरूको प्रपत्र सम्पूर्ण रूपमा पूर्ति नगरेको निम्ति मनोनयन पत्र नाकस भएको छ भन्दै रिटर्निङ विषय तथा नगाउँको जिल्ला आयुक्त अरण्य सैकाले यो निर्देशमा उल्लेख गर्नुभएको छ। बिजेपीको देवाशिष शर्मा, कङ्ग्रेसको शिवामणि बोरा, एआइडिएफको बदरुद्दिन आजमल लगायत मुठ 17 प्रार्थी मनोनयन पत्र वैध भएको छ भन्दै घोषणा भएको छ। साथै तृणमूल कङ्ग्रेसको प्रार्थी अब्दुल सलामको मनोनयन पत्र दलीय निष्पत्तिहीन विवादको निम्ति स्थगित राखिएको छ। जापानको आइसी नागेयामा आज 20 एसियन गेम्स आरम्भ हुनेछ र पालमा मिजुहो स्टेडियममा आयोजित खुला कार्यक्रममा द्वैत ओलम्पिक पद विजयी सुटान मुनु भाकर सित सर्टफुट खेलाडी तजिन्दर पाल सिंह तुरेले भारत दलको पताका बहन गर्नेछन्। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भएको छ मेलमेपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियो घर अनुसार 3:21 र 26 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ साहित्यिक कार्यक्रम, र साहित्यिक कार्यक्रम अघि आज जुबिन गार्गको पहिलो पुण्यतिथि, यसबारे केही कुराकानी गर्न चाहन्छु। र श्रोताबिन, आज हामी असम तथा उत्तर पूर्व भारतका लोकप्रिय गायक, सङ्गीतकार, अभिनेता तथा सांस्कृतिक व्यक्तित्व जुबिन गार्गको स्मरण गर्दछौँ। जुबिन गार्ग केवल एउटा कलाकारको नाम मात्रै होइन, उहाँ असमको सङ्गीत, सांस्कृतिक र भावनासँग जोडिएको एउटा विशेष पहिचान हुनुहुन्थ्यो। उहाँका सङ्गीतहरूले मनोरञ्जन मात्र दिएनन्, मानिसको मनमा आफ्नोपन, प्रेम, पीडा, प्रकृति र मातृभूमि प्रतिको भावनालाई पनि गहिरो रूपमा छोएको छ। आज उहाँको प्रथम पुण्यतिथिको अवसरमा हामी उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछौँ। जुबिन गर्गको जन्म असममा भएको थियो। बाल्यकालदेखि नै सङ्गीतप्रति उहाँको गहिरो रुचि थियो। आफ्नो विशिष्ट आवाज, फरक शैली र भावनापूर्ण प्रस्तुतिका कारण उहाँ छोटो समयमै श्रोतामाझ लोकप्रिय बन्नुभयो। उहाँले असमिया भाषामा मात्र होइन हिन्दी, बङ्गाली

0: बंगाली नेपाली लगायत विभिन्न भाषाका गीतहरू पनि आफ्नो स्वर र संगीत प्रतिभा प्रस्तुत गर्नुभयो। यही कारणले उहाँ संगीतको पहुँच असमको सीमा भन्दा बाहिर पनि फैलियो। जुबिन गर्गको आवाजमा एउटा विशेष मिठास थियो। उहाँले प्रेमका गीत गाउनुभयो, विरहका गीत गाउनुभयो, जीवनका सुख दुःखलाई गीतमा उतार्नुभयो र आफ्नो माटो तथा संस्कृति प्रेमीको प्रेमलाई पनि संगीत मार्फत व्यक्त गर्नुभयो। उहाँको अर्को महत्त्वपूर्ण पक्ष थियो युवा पुस्तासँगको गहिरो सम्बन्ध। उहाँको संगीतले धेरै युवालाई आफ्नो संस्कृति, भाषा र मौलिक पहिचानप्रति नजिक ल्याउन प्रेरणा दिएको देखिन्छ। कलाकारको वास्तविक सफलता केवल उसले पाएको पुरस्कार वा सम्मानमा मात्र मापन हुँदैन, कलाकारको आवाज मानिसको मनमा पनि समयसम्म जीवित रहन्छ भन्ने कुरा अझै महत्त्वपूर्ण हुन्छ। यही अर्थमा जुबिन गर्गका गीतहरू आज पनि धेरै श्रोताको मनमा जीवित छन्। उहाँका गीतभन्दा कतिपयलाई आफ्नो बाल्यकाल सम्झना आउँछ, कतिपयलाई आफ्नो गाउँघर सम्झना आउँछ, कतिपयलाई प्रेम र सम्बन्धका क्षणहरू याद आउँछ। यही हो संगीतको शक्ति। कलाकार शारीरिक रूपमा हामी साझा नभए पनि उहाँको सृजना र आवाज मार्फत उहाँ हाम्रो सम्झना निरन्तर बाँचिरहनेछ। जुबिन गर्गको निधनले असमको संगीत क्षेत्रमा ठूलो रिक्तता सृजना गरियो। उहाँको निधनको खबरले संगीत प्रेमी कलाकार आम श्रोतालाई गहिरो दुःख पारेको थियो। उहाँको सम्झना विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमहरू पनि आयोजना गरिएका छन्। तर मृत्युले कलाकारको सृजनालाई समाप्त गर्न सक्दैन। कलाकारको शरीर एक दिन समाप्त हुन्छ, तर उसको कलाकार पुस्तोसम्म बाँच्न सक्छ। जुबिन गर्गले छोडेर जानुभएका संगीत पनि त्यस्तै अमूल्य सम्पदा हो। आज उहाँको पहिलो पुण्यतिथिमा हामीले उहाँलाई केवल दुःखका साथ सम्झने होइन, उहाँको सृजनालाई सम्मान गर्ने, उहाँले माया गर्नुभएको संगीत र संस्कृतिलाई अगाडि बढाउने संकल्प पनि गर्नुपर्छ। नयाँ पुस्ताले उहाँका गीत गाउनुपर्छ, उहाँको संगीत यात्राबारे जान्नुपर्छ र आफ्नो भाषा, संस्कृति तथा मौलिक पहिचानप्रति गर्व गर्नुपर्छ। अन्तमा जुबिन गर्गलाई हाम्रो हार्दिक श्रद्धाञ्जली। उहाँको आवाज सायद अब प्रत्यक्ष रूपमा हामी बीच सुनिँदैन, तर उहाँको गीतहरू रेडियोमा बजिरहनेछ, मानिसका ओठमा गुन्जिरहनेछ र सम्झनामा धेरै जीवित रहनेछन्। सङ्गीतको त्यो उज्यालो तारा अस्ताको होला, तर त्यसको प्रकाश कहिले पनि अस्ताउने छैन। श्रोतबिन, जुबिन गर्गकोलाई हामीले हार्दिक श्रद्धाञ्जली दिँदछौँ र आकाशवाणी तर्फबाट पनि हामीले जुबिन गर्गलाई हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछौँ। आज जुबिन गर्गको बारेमा यति नै। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ स्वरचित लघुकथा र स्वरचित कविता वाचनहरू। आउनुहोस् त पहिले सुनौ आज स्वरचित केही लघुकथा। लघुकथा पढ्नुहुँदैछ लोकबहादुर छेत्रीले।
1: लेखको शीर्षक छ परदेशी दाईको चिठी। प्रिय बहिनी सृजना, आज धेरै दिनमा तिम्रो सम्झनाले काउकुती लगाउँदा मेरो अन्तरात्मा बी छुपी बसेकी सृजनात्मक प्रतिभालाई छकछकाइरहेको हुँदा मैले यो पत्र लेख्न बाध्य भएँ। तिमी निश्चय नै भन्न मन पराउने गर्छौ। हिजो आज दाई त निष्ठुरी बनिसकेछन्, पढाइ सम्झन थालेछन् हामीलाई। चाबो एउटा पत्र कोर्न समेत फुर्सद हुँदैन उहाँको। तर सृजना, मलाई पत्र कोर्न फुर्सद नभएको होइन, धेरै दिन कलम थन्काएको हुनाले झन्झट भने अवश्य लाग्छ। साथै मेरो कलापमा आफ्नै वैयक्तिक जीवनकोमा भोगिआएका तिक्तता, जातीय पिरमर्का र समाजकै उशृङ्खलताको बाढी उर्लिएर आएको हुँदा तिमीलाई केही विरसिलो लाग्दो हो र भन्ने गरौली। हिजो आज दाई त समाजसेवी पो भन्नुभएछ। यो कतै कुर्सी हासिल गर्नुको निमित्त उहाँले खेलेको राजनैतिक दाउपेस्त होइन। तिमीलाई साहित्यिकता मनपर्छ, साहित्यमा कुनै नवीन स्थानको परिवेश विश्लेषण र युवा युवतीहरूको प्रेम कथाले नै सिँगार्दै सौन्दर्यको सृजना गर्न सकिन्छ। तर बहिनी, हामीले भोगिआएका कटु यथार्थलाई भुलेर बाह्य सौन्दर्यमै निमग्न रहनु हो भने यो त हाम्रो कल्पना विलास मात्र बन्न पुग्छ। यस किसिमका साहित्य फोस्रा हुन्छन्, तरल बन्न पुग्छन्। एक निरर्थक व्यञ्जन रहित मिठास मात्र बनेको हुन्छ।

0: त्यसैले बहिनी आजको समाजमा हामीले गर्नुपरेका अनेकौँ किसिमका सङ्घर्षहरू र यसबाट पात्र पात्रीलाई पर्न गएको असर पिरुमारका घात प्रतिघातहरूलाई नै विश्लेषण गरी उसको अन्तर्व्यथालाई मनोवैज्ञानिक ढङ्गले उपस्थापन गर्नुपर्ने आवश्यकताको अनुभव गरेको छु। सायद तिमीलाई थाहा नै होला, साहित्य समाजकै दर्पण हो इतिहास पनि। प्रकृत साहित्यमा एउटा सग्लो जातीय समाजकै स्पष्ट झलक फेला पर्दछ। साहित्यको विकासको साथसाथै समाजको पनि विकास सम्भव हुन्छ र एउटा विकसित समाजले मात्र स्वस्थ तथा सृजनशील साहित्य जन्माउन सक्छ। साहित्यमा भाषा शैलीको मधुरता मात्र नपुग्न जान्छन्। हामीले आफ्नो कलापमा समाजको कथु यथार्थलाई पस्टाउन सक्नुपर्छ। यसैले समाजबीच रहेको फोहोर मैला अथवा कल्मा कलुखताहरूलाई छाडेर पनि पूर्णाङ्ग साहित्य बन्न सक्दैन। यस किसिमको कटु यथार्थहरूलाई ओकल्दै यस्ता विकृतिहरूको निराकरणको निमित्त मार्गदर्शन दिनु र अनुगामीहरूको प्रेरणा जगाउनु साहित्यको कर्तव्य हो। यस अर्थले साहित्यिकहरूमा कटु यथार्थको सामना हुने मनोबल र साहसिकताको खाँचो पर्न जान्छ। हामीले जीवन धान्नकै निमित्त भए पनि अनेकौँ किसिमका सङ्घर्षहरूको सामना हुन बाध्य भइरहेका हुन्छौँ। हाम्रो देश अथवा समाज आज गरिबताको सीमारेखा मणिधकिले धकिलिएको छ। घाँस बाँस र कपासको समस्याले छटपटाइरहेका जनता आफ्नो जीवन निर्वाहको निमित्त देश परदेश भौतारिरहेका छन्। साउको फटकार सहदै अनेकौँ विपत्तिहरूको सामना भएर कमाएको धन पनि आफूले नखर्ची बीच बाटोमै लुटेराहरूलाई लुटाइरहेका छन्। अर्थोपार्जनको निमित्त आत्महत्या पर्यन्त दिएका छन्। तर परिणाममा पाएका छन् यिनीहरूले भोक, छटपटी र नैराश्यता। यही नै हाम्रो जीवन निर्वाहको कटु यथार्थता हो। फेरि भत्कन लागेको फुसको छाप्रे घरमा जीवन गुजारिरहेका निरक्षर जनता जसको परिवारमा भोक, रोग र शोक सिवाय केवल बाँचिरहने रहर मात्र छ, यस्तो समाजमा उपज भएर मैले कल्पलोककै शरण महलको व्याख्या विश्लेषण गर्न सकुला त? आज 21औं सदीमा सभ्यताको शिखरमा पुगिसकेका मानव
1: र यही देशकी सुरिली धडकन विविध भारतीकी सङ्ग